आए भगती रंग न उतरे थे जे रहे सुमाए पौड़ी सिष्ट उपाई सब तुद आपेरिक संभाया एक वल छल करके खाम दे मोह कूड़ सत तिनी ढाया तुद आपे पावे सो करे तुद ओते कम ओए लाया एक ना सच बुझायोन तिना अतुट पंडार देवाया हर चेत खाए तिना सफल है अचेता हथ तड़ाया। सलोक महला तीजा पढ़ पढ़ पंडित बेद वखाण है माया मोह सवाए दूजे पाए हा नाम सारिया मन मूर्ख मिले सजाए जिन जियो पिंड दिता इस कबहू ना चेत जो दिनदार जिक संभाहे जम का फहा गलो ना कटिए फिर आवे जाए मानमुख किशु ना सूझे अंधले पूर्व लिखिया कमाए पूरे भाग सतगुर मिले सुखदाता नाम से मन आए सुख माने सुख पहनना सुखे सुख विखाए नानक सो नाओ मनो नाम सारी है जित दर सच्चे सोभा पाए महला तीजा ठाकुर से सो पाया सच नाम गुणतास गुरमती आ पछाणिया राम नाम परगास सचो सच कमावना वड्याई वड्डे पास जियो पिंड सब तिसका सिफत करे अरदास सच्चे शब्द सालाना सुखे सुख निवास जब तब संजम मने माहे बिन नावे त्रिग जीवास गुरमती नाओ पाईए मनमुख मोहे विनाश ज्यो पावे त्यों राख तू नानक तेरा दास पौड़ी सबको तेरा तू सब सदा तू सब नारास तब तू दे पासो मंग दे नित कर अरदास जिस तू दे ते सब कुछ मिले एक ना दूर है पास तब बाजो थाओ को नाही जिस पासो मंगिए मन वेखो को निरजास सब तुदे नू सालहां दे दर गुरमुखा नू परगास। सलोक महला तीजा पंडित पढ़ पढ़ उच्चा कूकदा माया मोहे प्यार अंतर ब्रह्म न चीनई मन मूर्ख का वार दूजे पाए जगत प्रबोध दा ना बूझे विचार बिरथा जन्म गवाया मर जम्मे वारो वार। महला तीजा जिन्नी सतगुर सेवया तिनी नाओ पाया बूझो कर विचार सदा सांत सुख मन वसे चूके कूक पुकार आपे नू आप खाए मन निर्मल होवे गुर सबदी विचार नानक सब दरते से मुक्त है हर जीव हेत प्यार पौड़ी हर की सेवा सफल है गुरमुख पावे थाए जिस हर पावे तिस गुर मिले सो हर नाम त्याए गुर सबदी हर पाईए हर पार लंघाए मन हठ किने ना पायो पुछो वेदा जाए नानक हर की सेवा सो करे जिस लय हर लाए। सलोक महला तीजा नानक सो सूरावरी आम जिन विचों दुष्ट अहंकरण मारिया गुरमुख नाम सलाहे जन्म सवारिया आप हुआ सदा मुक्त सब कुल निस्तारिया सोन सच द्वार नाम प्यारिया मनमुख मरे अहंकार मरण मगाड़िया सबो वरते हुक्म क्या करे विचारिया आपो दूजे लग खसम वसारिया नानक बिन नावे सब दुख सुख वसारिया। महला तीजा गुर पूरे हर नाम दिड़ाया तिन विचो परम चुकाया राम नाम हर कीर्त गाई कर चानन माग दिखाया होमे मार एक लिव लागी अंतर नाम साया गुरमती जम जोए न साकै साचे नाम समाया तब आपे आप वरते करता जो पावे सो नाए लाया जन नानक नाम लए ता जीवै बिन ना वेखे मर जाया पौड़ी जो मिलया हर दीवान स्यो सो सबनी दीवाणी मिलया जिथे ओ जाए तिथे ओ सुरखुरु ओस कै मुहि डिठ सब पापी तरिया ओस अंतर नाम निदान है नामो परवरिया नाओ पूजिए नाओ मनिए नाए केलवक सब हिरिया जिनी नाम त्याया एक मान एक चित से अस्थिर जग रहया। सलोक महला तीजा आत्मा देव पूजिए गुर के सह सुपाय आत्मे नू आत्मे दी प्रतीत होए ता कर ही परचा पाए आत्मा अडोल ना डोलई गुर के पाए सुपाय गुर विण सहज ना आवई लोभ मैल ना विचों जाए खिन पाल हर ना मन वसे तब अड़तर तीर्थ नहाए।
سچے مائل نہ لگئی ملا گے دوجے پائے توتی مول نہ اترے جے اڑسڑ تیرس نہ آئے مانمکھ کرم کرے اہنکاری سب دکھو دکھ کمائے نانک میلا اوجل تانتھیے جا ستگر مائے سمائے محلہ تیجا مانمکھ لوگ سمجھائیے کدو سمجھایا جائے مانمکھ رلایا نہ رلے پے کرت فرائے لو تاج دو راہ ہے حکمی کار کمائے گرمک اپنا من ماریا سبک سوٹی لائے من ہی نال جھگڑا من ہی نال ست من ہی منج سمائے من جو اسے سو لے سچے سب سو پائے امرت نام سد پونچی ہے گرمک کار کمائے ون منے جے ہوری نال لجنا جاسی جنم گوائے من مکھی من ہڑ ہاریا کوڑک ست کمائے پور پرسادی من جنے ہر سیتی لو لائے نانک گرمک سچ کماوے منمکھ آوے جائے پوڑی ہر کے سنت سنو جن پائی ہر ستگر کی ایک ساکھی جس تر پاگ ہوئے مکھ مستک تین جن لے ہردے راکھی ہر امرت کتھا سرشت اوتم گر بچنی سے جے چاکھی تے پیا پرکاس مٹیا اندھیارا جو سورج رہن کے راکھی ادشتیا گوچر الکھ نرنجن تو دیکھیا گرمکھ آنکھی سلوک محلہ تیجا ستگر سے وے اپنا سو سر لکھے لائے وچوں آپ گوائے کے رہن سچ لو لائے ستگر جنی نہ سیویو تنا برتا جنم گوائے نانک جوت پاوے سو کرے رہنا کشو نہ جائے محلہ تیجا من ویکاری ویڑیا ویکارا کرم کمائے دوجے پائے اگیانی پوج دے درگہے ملے سجائے آتما دیو پوجیے بن ستگر بوجھ نہ پائے جب تب سنجم پانا ستگرو کا کرمی پلے پائے نانک سیوا سرت کمامنی جو ہر پاوے سو تھائے پائے پوڑی ہر ہر نام جپو من میرے جت سدا سکھ ہووے دن راتی ہر ہر نام جپو من میرے جت سمرت ہر کے لوک پاپ لگاتی ہر ہر نام جپو من میرے جت دال دے دکھ پکھ سب لے جاتی ہر ہر نام جپو من میرے مکھ گرمکھ پریت لگاتی جت مکھ پاگ لکھیا تر سچے ہر تت مکھ نام جپاتی سلوک محلہ تیجا ستگر جنی نہ سیویو شبد نہ کیتو ویچار انتر گیان نہ آیو مرتک ہے سنسار لکھ چوراسی فیر پیا مر جمے ہوئے خوار ستگر کی سیوا سو کرے جسنو آپ کرائے سوئے ستگر وچ نام ندان ہے کرم پراپت ہوئے سچ رتے گر شبد سیوں تن سچی سدا لو ہوئے نانک جسنو میلے نہ وچھڑے سہ سماوے سوئے محلہ تیجا سو بھگوتی جو بھگوت جانے گر پرساد دی آپ شانے تاپ تراکھے اکت کر آنے جیوت مرے ہر نام کھانے ایسا بھگوتی اتم ہوئے نانک سچ سماوے سوئے محلہ تیجا انتر کپٹ بھگوتی کھائے پاخنڈ پار برم کدے نہ پائے پر نندا کرے انتر مل لائے بار مل توے من کی جھوٹ نہ جائے ست سنگ سیوں باد رچائے ان دن دکھیا دوجے پائے رچائے ہر نام نہ چیت بہ کرم کمائے پورب لکھیا سو مٹنا نہ جائے نانک بن ستگر سیوے موکھ نہ پائے پوڑی ستگر جنی تیایا سے کڑن سواہی ستگر جنی تیایا سے ترپت اگاہی ستگر جنی تیایا تین جم ڈر ناہی جن کو ہوا کرپال ہر سے ستگر پیری پاہی تین ایتھے اوتھے مخ اجلے ہر درگے پہ دے جاگی سلوک محلہ دوجا جو سر سائیں نانوے سو سر دیجے ڈار نانک جس پنجر میں برہا نہیں